فيلم علي بابا اند ذا 40 ثيفز، يعني علي بابا و 40 شور. इसकी कहानी बहुत अच्छी है, गीत